लोकगीतको स्वर हो मीरा दीक्षितको। जा लोकगीतके सँगै आजके जा कार्यक्रमको भैयाओ यहीं पे दे हैं विराम। सब भैयानको हमारी राम राम।